यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो झारखण्डको देवघरमा बाबा वैद्यनाथ मेडिकल न्यास अस्पतालको शुभ उद्घाटन गर्नुभयो। 750 शय्या क्षमताको यस अत्याधुनिक अस्पतालले यस क्षेत्रको स्वास्थ्य सेवामा एक नयाँ अध्यायको सुरुवात गर्ने आशा गरिएको छ। यो अस्पतालले गरिब र मध्यमवर्गीय मानिसहरूलाई उपचार सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भनी मुख्यमन्त्रीले आफ्नो भाषणमा बताउनुभयो। सन् 2006 लगभग 25 वर्षसम्म असमको स्वास्थ्य मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको अनुभवलाई सम्झँदै डाक्टर शर्माले कुनै पनि अस्पतालको सफलतामा अस्पतालको संरचनाको पनि महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। उद्घाटन गरिएको अस्पतालको आइसियु, आपतकालीन युनिट र साधारण वार्ड लगायतका सबै सुविधाहरूप्रति सन्तोष व्यक्त गर्दै उहाँले सन् 2014 देशमा चिकित्सा शिक्षामा उल्लेख्य प्रगति भएको बताउनुभयो। समग्र शिक्षा असमले 2027 वर्षको गुणोत्सवको सूचीमा संशोधन गरेको छ। सोही अनुसार 19 जनवरीदेखि 2 फेब्रुअरीसम्म कुल 3 चरणमा राज्यका 35 जिल्लामा गुणोत्सव आयोजना गरिनेछ। संशोधित सूची अनुसार 19 देखि 22 जनवरीसम्म पहिलो चरणमा 11 जिल्लामा गुणोत्सव सञ्चालन हुनेछ। यी जिल्लाहरू हुन् विश्वनाथ, सराईदेऊ, डिब्रुगढ, पश्चिम कार्बी आङ्लङ, होजाई, कामरूप, तामुलपुर, उदालगुडी, हाइलाकान्दी, धुबुरी र बाक्सा। यसरी नै 25 देखि 30 जनवरीसम्म 13 जिल्लाहरू क्रमशः गोलाघाट, जोराहाट, बरपेटा, बजाली, कार्बी आङ्लङ, कोक्राझार, लखिमपुर, नगाउँ, शिवसागर, श्रीभूमि, दक्षिण सालमारा, मानकासार, कामरूप महानगर र श्रीभूमिमा दोस्रो चरणको गुणोत्सव आयोजना हुनेछ। त्यसै गरी 2 देखि 5 फेब्रुअरीसम्म 11 जिल्लाहरू बङाइगाउँ, कसार, चिराङ, दरङ, डिमासौ, धेमाजी, ग्वालपाडा, मरिगाउँ, माजुली, नलबारी र सुनितपुरमा तेस्रो चरणको गुणोत्सव सञ्चालन हुनेछ। नगाउँ लोकसभा निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि प्रचार अभियान जारी रहेको छ। राजनीतिक दलहरूले निर्वाचन क्षेत्रका विभिन्न क्षेत्रमा प्रचार प्रसार गरी मतदाताहरूको मन जित्ने प्रयास गरिरहेका छन्। भाजपा गठबन्धनका उम्मेद्वार देवाशिष शर्माका लागि हिजो मन्त्री तथा स्टार प्रचारकहरूले चुनावी प्रचार गरे। मन्त्री पीयूष हाजरिकाले रोहा विधानसभा निर्वाचन क्षेत्रको घाँसी खुला मञ्चमा आयोजित चुनावी सभामा भाग लिँदै वर्तमान समयमा सरकारका विभिन्न विकासमूलक योजनाहरू मार्फत सर्वसाधारण लाभान्वित भइरहेको बताउनुभयो। उता सांसद एवं असम प्रदेश भाजपाका अध्यक्ष दिलीप शैकियाले रूपैयाहाट विधानसभा निर्वाचन क्षेत्र अन्तर्गत बरघोलीमा हिजो एउटा विशाल चुनावी सभामा भाग लिएर भाजपा उम्मेद्वारको पक्षमा प्रचार चलाउनुभयो। अर्कातिर काङ्ग्रेस उम्मेद्वार शिरोमणि बराको समर्थनमा पनि विभिन्न स्थानहरूमा प्रचार अभियान चलिरहेको छ। समग्र असम प्रदेश काङ्ग्रेस कमिटिका अध्यक्ष एवं सांसद गौरव गोगोईले हिजो जागिरोड र मायङ ब्लक काङ्ग्रेस कमिटिको आयोजनामा काङ्ग्रेस उम्मेद्वार शिरोमणि बराको पक्षमा प्रचार गरेका छन्।

ग्राहकहरूको सुविधाका लागि आउँदो आइतबार सार्वजनिक क्षेत्रका सबै ब्याङ्क र स्थानीय ग्रामीण ब्याङ्कहरू खुला रहने केन्द्रीय वित्त मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सेप्टेम्बर 26 र 27 सप्ताहान्तिक विदापछि ब्याङ्क कर्मचारी युनियनहरूले सेप्टेम्बर 28 30 आह्वान गरेको 3 दिने हडताललाई ध्यानमा राखेर यो निर्णय लिएको हो। उता सरकार र ब्याङ्क व्यवस्थापन पक्षले कर्मचारी युनियनलाई प्रस्तावित हडताल फिर्ता लिन आग्रह गरेका छन्। सरकारले अति आवश्यक ब्याङ्किङ सेवाहरू बिना बाधा निरन्तर जारी रहने कुरा सुनिश्चित गर्न धेरै व्यवस्थाहरू गरेको छ। यता नगाउँ जिल्लाको पुरानी गुदाम स्थित केयापट्टीमा आज बिहान भएको एउटा सडक दुर्घटनामा 3 मानिसको मृत्यु भएको छ। दुर्घटनाग्रस्त वाहनमा आगो लागेको कारण गाडीभित्र रहेका 3 मानिसहरू जलेर मृत्युको शिकार भए। दुर्घटनामा गम्भीर घाइते भएका अन्य 2 मानिसलाई तुरन्तै अस्पताल पठाइएको छ। अरुणाचल प्रदेशबाट गुवाहाटीतर्फ आइरहेको वाहनले नियन्त्रण गुमाएर सडकको बीचमा रहेको एउटा खम्बामा ठोकर हानेको कारण यो दुर्घटना भएको थियो। खेल समाचार। भारतीय रोसिबिना देवीले जापानको आइसी नागोयामा आयोजित एसियाली खेलकुदमा उसुको महिला 60 किलोग्राम तोल समूहको सान्डा प्रतिस्पर्धामा रजत पदक जितेकी छिन्। रोसिबिनाले यसअघि 2023 आयोजित हाङझाउ एसियाली खेलकुदमा रजत र 2018 आयोजित जाकार्ता पालेङबाङ एसियाली खेलकुदमा कांस्य पदक प्राप्त गरेकी थिइन्।

नमस्कार। आकाशवाणी गुवाहाटीको महबाबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मेडियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। आज असोज महिनाको 8 गते बिहिबार औं शुक्ल पक्षको त्रयोदशी तिथि हो र समय यस बेला अपराह्नको 3:21:48 भएको छ र यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। रेलवे भर्ती बोर्डले 560 प्यारामेडिकल पदका लागि आवेदन आह्वान गरेको छ। पदहरू यस प्रकार छन्, नर्सिङ सुपरिन्टेन्डेन्टको 365 पद, डायलासिस टेक्निसियनको एउटा, हेल्थ एन्ड मेलेरिया इन्स्पेक्टर ग्रेड 2 43, अडियोलोजिस्ट एन्ड स्पिच थेरापिस्टको एउटा, फार्मासिस्ट एन्ट्री ग्रेडको 118, रेडियोग्राफर एक्सरे टेक्निसियनको 25, इसिजी टेक्निसियनको 4, अप्टोमेट्रिस्टको 2 र लेबोरेटोरी एसिस्टेन्ट ग्रेड 2 31 पद। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ indianrailway.gov.in। आवेदन दिने अन्तिम मिति 14 अक्टोबर हो। यसै गरी भारत सरकारको विभिन्न विभागहरूमा खाली भएको विभिन्न शाखाहरूका 480 इन्जिनियरको पदपूर्तिका लागि इन्जिनियरिङ सर्भिस एक्जामिनेसन 2027 आयोजना गरिएको छ। प्रार्थी सिभिल, मेकानिकल, इलेक्ट्रिकल वा इलेक्ट्रोनिक एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ शाखामा स्नातक हुनुपर्नेछ। उमेर 21-30 हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ यूपीएससी डट गभ डट

0: इन आवेदन दिने अन्तिम मिति 6 अक्टोबर तोकिएको छ। यता कर्मचारी चयन आयोगले 3,566 लोअर डिभिजनल क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा एन्ट्री अपरेटर पदका नियुक्तिका लागि उम्मेद्वार छनौट गर्न उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 आयोजना गरेको छ। प्रार्थी हायर सेकेन्डरी उत्तीर्ण र उमेर 18 27 वर्षभित्र हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ ssc.nic.in। आवेदन दिने अन्तिम मिति 7 अक्टोबर हो। यता ब्याङ्क अफ बडोदा नामक संस्थामा खाली भएको 1,100 वेल्थ एक्जिक्युटिभ र क्रेडिट एनालिस्ट पदका लागि आवेदन माग गरिएको छ। वेल्थ एक्जिक्युटिभको पद सङ्ख्या रहेको छ 1,000। प्रार्थी स्नातक हुनुपर्नेछ र म्युचुअल फन्ड डिस्ट्रिब्युटर, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस डिस्ट्रिब्युटर आदि जस्ता निर्दिष्ट विषयहरूमा प्रमाणपत्र भएको हुनुपर्नेछ। उमेर 22-32 वर्षभित्र हुनुपर्नेछ। यता क्रेडिट एनालिस्टको पद सङ्ख्या रहेको छ 100। प्रार्थी स्नातक हुनुको साथै चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ। उमेर 21-33 वर्षभित्र हुनुपर्नेछ र विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ bankofbaroda.bank.in। आवेदन दिने अन्तिम मिति 24 सेप्टेम्बर तोकिएको छ। सुन्दै हुनुहुन्छ रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। कार्यक्रमलाई अघिल्लो चरणमा प्रस्तुत गर्न गइरहेको छौँ। आजको युवा कार्यक्रम प्रस्तुत छ भोलाझार सुनाखरी सङ्घका सदस्यहरूद्वारा प्रस्तुत आजको यो युवा कार्यक्रम। सञ्चालन रहेको छ डम्बर छेत्रीको।
1: नमस्कार, आकाशवाणी गुवाहाटीका समूह श्रोतागणमा सुनखरीसँग बढझारको तर्फबाट म डम्बर छेत्री अभिवादन टक्र्याउँदै हजुरहरूका समक्षमा धेरै गीत र कविता लिएर आएको छौँ। लौ त श्रोतागण, प्रारम्भमा सुन्नुहोस् एउटा झ्याउरे गीत।